0: हांदुमा कुरमे खम गय्याय दतुरु फतुरु कुरा मी हुन्ना शाय दतुरु नुको कायम वे तिबे मी हुन्ना बेनुं हिफे इच्चे खमगा तिमन रसकलांगे ए अलिफान लेवी में
1: فسبح باسم ربك العظيم
0: فہ کلے گفان گے وری میں ونت رس کلاں گے اسم فلوں کلے گفان تسبیح ودار واش
1: فلا اقسم بمواقع النجوم
0: فہ ہما کشوروں तरितं उस्फुहे तंतं गंदवा तिमन रसकलांगे हुआ वही कुरवमे